0: Radio,
1: 1413 AM and online. You're listening to Bradford Asian Radio, 1413 AM and online.
0: Listen on your PC or laptop. The best Asian music online.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL। बुखारी पसंद आपकी और हमारी बुखारी। दुल्हन वो जो पिया मन भाए,
7: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
6: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
7: बालियां अंगूठियां और हार,
6: जो दुल्हन करे सिंगार,
7: आज ही मामू काके की दुकान,
6: खालिस सोने की पहचान,
7: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
6: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
7: आपकी शान
6: हमारी आन,
7: क्वालिटी की पहचान।
6: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane ब्रेडफोर्ड, BD95ER 01274 491 442।
7: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
8: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
7: सोफी ज्वेलर्स?
8: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ।
7: सोफी ज्वेलर्स, 121 Oak Lane, BD94QU 01274056014। सोफी ज्वेलर्स।
6: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
9: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
10: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, पॉन्ड ब्रेडफोर्ड, 9627229622।
9: लव फर्नीचर, फर्नीचर यू लव।
11: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
12: सदाबहार मौसीकी के भूले बिसरे साज,
11: कम्युनिटी की पूरा सर आवाज,
12: हर वक्त आपके संग आपका दम साज।
1: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो। You're listening to Bradford Asian Radio, 1413 AM and online.
0: Listen on your PC or laptop. The best Asian music online.
13: दोस्तों, जिस दौरान आप कमर्शल सुन रहे थे, मैं अपने मेहमानों से गुफ्तगू शनीद कर रहा था। जो मेहमान हमारी बज़्म में शामिल हुए हैं, रफाकत साहब का मैं ज़िक्र कर चुका हूँ, हमारी प्यारी सी बहना शहनाज ब्रेडफोर्ड 18 से हमारे हमराह मौजूद हैं, और आप तमाम सामईन और नाज़रीन की खिदमत में मोहब्बत भरा सलाम पेश करती हैं। शहरियार साहब लंदन से अपने अहल खाना के हमराह मौजूद हैं, और आपकी खिदमत में मोहब्बत भरा सलाम और प्यार पेश करते हैं। और मौजूद हैं ओल्डहम से जनाब मोहम्मद अयूब चौहान साहब, बनफ़ से नफीस ऑनलाइन मौजूद हैं। आइए देखते हैं वो आज आपके लिए क्या तोहफा लेकर आए हैं। आपका गीत मैंने नोट कर लिया है, इंशाल्लाह ज़रूर शामिल प्रोग्राम करेंगे। अस्सलाम वालेकुम।
14: वालेकुम सलाम रिफत अब्बास भाई, आप ठीक हैं?
13: मैं बिल्कुल ठीक हूँ, अल्लाह का जितना शुक्र अदा किया जाए कम है।
14: जी आपका शुक्रिया, आप इतनी मुश्किल उर्दू बोलते हैं जहाँ तक मेरी पहुँच नहीं जा सकती।
13: अरे आपकी उर्दू, आपकी उर्दू दिन ब दिन बहुत बेहतर हो रही है, मुझे डर है मेरा काम ना छिन जाए मुझसे।
14: भाई ऐसा कौन, मैं अब किसी काम का नहीं रहा,
13: نہیں آپ بہت کام کے ہیں اور بہت اللہ آپ کو سلامت رکھے صحت سے رکھے
14: بڑے آرام سے گھر میں بیٹھ کے بیگم کی خدمت کرتا ہوں
13: اللہ ایسا سعادت مند شوہر سب کو عطا فرمائے
14: جی یہ ایک غزل ہے
13: جی عطا کیجیے
14: نذیر قیصر صاحب میرا ان کا نام ہے
13: نذیر قیصر عطا کیجیے
14: دیواروں سے باتیں کرنا اچھا لگتا ہے
13: ہاں کیا انتخاب ہے بہت خوبصورت غزل ہے
14: بھی پاگل ہو جاؤں گا
13: ایسا لگتا ہے
14: اس بستی میں کون ہمارا آنسو پوچھے گا
13: ہاں اس بستی میں کون ہمارے آنسو پوچھے گا
14: جس کو دیکھو اس کا دامن بھیگا لگتا
13: بھیگا لگتا ہے واہ واہ واہ واہ
14: دنیا بھر کی یادیں ہم سے ملنے آتی ہیں
13: واہ واہ واہ واہ
14: شام ڈھلے سونے گھر میں میلہ لگتا ہے
13: شام ڈھلے سونے گھر میں میلہ لگتا ہے
14: آنکھوں کو بھی لے ڈوبا اس دل کا پاگل پن
13: آہا
14: آتے جاتے جو ملتا ہے تم سا لگتا ہے
13: واہ واہ واہ واہ کیا انتخاب ہے واہ واہ واہ واہ
14: کتنے دنوں کا پیاسا سا ہوگا یارو سوچو تو
13: کتنے دنوں کا پیاسا ہوگا یارو سوچو تو
14: شبنم کا قطرہ بھی جن کو
13: دریا لگتا ہے بھائی واہ واہ واہ یہ دوبارہ پڑھیے کتنے دنوں کا
14: کتنے دنوں کا پیاسا ہوگا یارو سوچو تو شبنم کا قطرہ بھی جن کو دریا لگتا ہے
13: واہ واہ واہ واہ
14: کس کو پتھر مارے قیصر کون پرایا ہے
13: ہائے ہائے کس کو پتھر مارے قیصر کون پرایا ہے
14: شیش محل میں ہر ایک چہرہ اپنا
13: اپنا لگتا ہے بہت عمدہ انتخاب
14: جی ایک اور ہے
13: جی عطا کیجیے
14: یہ ڈاکٹر بشیر بدر محروم صاحب فرماتے ہیں
13: جی جی
14: ہمارا دل سویرے کا سنہرا جام ہو جائے
13: یہ انتخاب بھی کمال ہے
14: چراغوں کی طرح آنکھیں جلیں اور
13: شام ہو جائے
14: کبھی تو آسمان سے چاند اترے جام ہو جائے
13: آہا
14: تمہارے نام کی ایک خوبصورت
13: شام ہو جائے واہ واہ واہ واہ
14: عجب حالات تھے یوں دل کو سودا ہو گیا آخر
13: آہا
14: محبت کی اویلی جس طرح
13: نیلام ہو جائے واہ واہ واہ واہ
14: سمندر کے سفر میں اس طرح آواز سمندر کے سفر میں اس طرح آواز دے ہم کو ہوائیں تیز ہو اور کشتی میں شام ہو جائے
13: آہا
14: مجھے معلوم ہے اس کا ٹھکانہ پھر کہاں ہوگا
13: مجھے معلوم ہے اس کا ٹھکانہ پھر کہاں ہوگا
14: پرندہ آسمان چھونے میں جب
13: ناکام ہو جائے واہ واہ واہ بہت اچھا انتخاب
14: اجالے اپنی یادوں کے ہمارے ساتھ رہنے دو
13: آہا
14: نہ جانے کس گلی میں
13: زندگی کی شام ہو جائے واہ واہ واہ واہ
14: تو بس اتنی سی دور ٹھیک ہے جی
13: بہت خوبصورت اور انہی کا ایک شعر ہے کہ ڈاکٹر بشیر بدر مرحوم کا ہی ایک شعر ہے جو میں آپ کے نام کر رہا ہوں انہی راستوں نے جن پہ کبھی تم تھے ساتھ میرے مجھے روک روک پوچھا تیرا ہم سفر کہاں ہے ہم سفر واپس آ گیا ہے بس آپ جواب یہ دیں بس
14: اصل میں وہ آج کل جو ہے نا رستے وہ بند کر دیتے پارک بنا دیتے ہیں نا وہ رستوں کو
13: ہاں بے شک
14: ٹھیک ہے خدا حافظ
13: اللہ آپ کو خوش رکھے انشاءاللہ آپ کا گیت ہم نے نوٹ کر لیا ہے ضرور شامل پروگرام کریں گے آمد کا بہت شکریہ ایوب جیتے رہو یہ ان کی سادہ اور معصوم مسکراہٹ اب بھی میرے خیال مجھ سے بات کر کے بھی یہ بہت ہنسے ہیں اور ان کی باتیں ہمیں بہت بھاتی ہیں ایوب چوہان جیتے رہیے اللہ آپ کو ہمیشہ اپنے حفظ و امان میں رکھے صحت سے رکھے اور آپ کی جوڑی کو سلامت رکھے اب ہم چلتے ہیں یہ اپنے لیڈز جہاں سے موجود ہیں ہمارے ہمراہ جناب بھگت سنگھ صاحب اور بھگت سنگھ صاحب نے یہ گیت سننا چاہا ہے آپ کی آمد بھگت سنگھ صاحب لیڈ سے ہمیشہ بائی سے مسرت ہوتی ہے اہل لیڈس کو میرا محبت بھرا سلام پہنچے اور یہ حاضر ہے آپ کا تحفہ قبول کیجیے۔

0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انک حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لسے ہل سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، BD71HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے۔ آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا، تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو برادفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور کرتے ہیں۔
4: لسن آن یور پی سی اور لیپ ٹاپ، دی بیسٹ ایشین میوزک آن لائن۔
5: You're listening to Bradford Asian Radio,
4: 1413 AM and online.
6: You're listening to
7: Bradford Asian Radio on 1413 AM.
6: And the winner is...
8: And the winner is...
9: And the winner is...
6: Your business being heard on the radio.
10: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
11: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
12: सदाबहार मौसीकी के भूले बिसरे साज,
11: कम्युनिटी की पूरा सर आवाज,
12: हर वक्त आपके संग आपका दम साज।
11: ब्रैडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रैडफोर्ड एशियन रेडियो।
13: आओ, असल सोने के जेवरात के लिए दुबई चले।
14: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
13: अरे पगली, अब दुबई ब्रैडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
14: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
13: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
14: 30 वेटले हिल ब्रैडफोर्ड, BD8 8NG, फोन 01274477257। दुबई ज्वेलर्स,
13: व्हाइट एबी रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा, चावल, दालें, मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की खुआरी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रैडफोर्ड, BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
15: दूल्हे का सेहरा सुहाना लगता है।
14: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
13: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BD8 8DR। टेलीफोन 07885 428349। अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रैडफोर्ड 3।